0: नवे वरजे नवे हेले नवे खुशाले द मरगानो फागो आवाजुना आओ द फिजा ताजा सुकून दा वक्ते चिखपल जत सुकून वरकड़े अखपल व्रस बख सोच सरा पेल कड़े राजे चे योशु द खुशाले द मुस्का औ मुस्बत खबर सरा तासो अवरई रेडियो अमन 88.4 करक
1: क्या आप चाहते हैं कि आपका कारोबार एक नए बुलंदियों तक पहुंचे? क्या आप चाहते हैं कि आपकी मेहनत का हर लम्हा आपके लिए फायदेमंद साबित हो? तो देर किस बात की, हम आपको दे रहे हैं वो हल जो आपके कारोबार को देगा एक नई रफ्तार। हमारी ये खिदमत आपके कारोबार को नई मार्केट तक पहुंचाने में मददगार साबित होगी। आज ही हमसे राबता करें और अपने कारोबार को बढ़ाने का ख्वाब हकीकत में बदलें, क्योंकि कामयाबी के सफर में हम हैं आपके साथ। राबता नंबर 0345-93-32-580।
2: It's 8 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman.
3: You are listening Radio Aman Network.
4: We got more hits for you, so stay tuned.
3: 88.4 FM.
5: صفات زیتون ہربل آئل کتاسو ویختہ غرزیگی یا دمیدی تکلیفی او یا بلڈ سرکولیشن مو ٹھیک نوی جوڑو دردونا یا دا پٹو دردونوی یا پا بدن کم زی کے مہاں دردوی او دا دینا علاوہ تاسو دا بواسیرو دیر اپریشنو نکڑی وی او ٹھیک شوی نوی تدی ٹولو مسلو حل دا پارا صفات زیتون ہربل آئل استعمال کئے دعوت آسوتا کرک بنو لکی مروت شمالی وزیرستان جنوبی وزیرستان ٹانک اور دیہان کے ہر کاسمیٹک اور جنرل سٹور کے پا آسانی سرا ملاوے گی نو اوس لاڑشے نزدے کاسمیٹک اینڈ جنرل سٹور نا صفات زیتون ہربل آئل ترلا سکڑے مزید معلومات دا پارا صفات کاسمیٹکس پاکستان مین ڈسٹریبیوٹر جہانگیر صاحب سرا پدے نمبر رابطہ قوال شے 0301-80-84-300
6: دلی میں ایک ایسی دولت ہے جس سے ہم دنیا کی ہر چیز خرید سکتے ہیں اور تعلیم بچوں کا بنیادی حق ہے اپنے بچوں کو تعلیم یافتہ بنائیں ریڈیو امن نیٹ ورک 1 رنگ